0: जेको साईं आलिम बि आहे ऐं हाफ़िज़ बि आहे, उन खां वरी असां सीरत नबी जे हवाले सां ॻाल्हि ॿोल कंदासीं। साईं अस्सलाम अलैकुम।
1: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
0: سائیں خوش آیو تب ٹھیک ہے؟
1: بالکل خیر الحمدللہ، دعاؤں بالکل خیر۔ ہاں بدا خیر تھا
0: فرسٹ کلاس سر۔ جی ایف ایم 88 جے نیٹ ورک تاں تما اساں تما کے پروگرام جشن رحمت میں بھلی کر چوں پیا۔